Yaha pe apke sandesh aai hai mamuni ramlot se ani yan aje sang pe nuwa me kalongai thlaring e arantini fm zo oilama fm ange lamoi tak tak ranti chwa kan tum zel dona ange in hun lu tak te lo seng ola longai thlaula chul chang chang in ti pa khan voin hun nuam tak en man the nan du sakna kan hlan bok cheoni yaha pe adlagi rahega din ho ya rat और ये कीजिए आप सभी एफएम लिसनर्स के लिए है एफएम जो ओय जिन पा लोंगाई थाते पोइनो मनीति कन शिया लियर थे छवांग पा तेन ngen nat na khoma changa longai tha te poino maniti kan ring ino mang ti kan ringa o lo lama chang ten na tho pa ngai tha chin te po tam ta kino maniti kan sha chul shang shang in ti pa te khan fm zoi lo ngai thazel during kan som cheuni agle git your birthday here ya happy agla git rega din ho ya rat